0: खाने अवसर प्राप्त हुनेछ। दिगो काम प्रारम्भ गर्ने समय रहेको छ। प्रेम र मित्रको बन्धन समेत कसिलो भएर जाँदैछ। व्यापार व्यवसायमा मनगर धन लाभ हुन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाई ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्त समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन रमाइलो भेटघाट तथा खानपानको आनन्द प्राप्त हुनेछ। तारिफको कामले प्रशंसा एवं ख्याति बढ्नेछ। सफलताको अनुभवले थप उत्साहित भइन्दैछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले हौसला जगाउनेछन्। पहिलेका कमजोरी सुधार गर्दै पछिका लागि योजना बनाउने समय रहेको छ। नयाँ पहिरनले व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन अवसरको खोजीमा केही दौड़धूप गर्नुपर्ला। घर खर्च बढ्नुको साथै अर्थ अभावले सताउने हुँदा अलि होसियारका साथ काममा जुट्नुहोला। आफ्ना बारे टाढिनु पर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नामदाम इनामका लागि आज गरेको खर्च व्यर्थ हुने हुँदा सजग रहनु पर्ला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन प्रत्याशित नतिजाले उत्साह जगाउँदैछन्। मेहनत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पहिले गरे कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठ्ने रकम हात लागे हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल अचल धनको उपयोगबाट मनका फाइदा पनि उठाउन सकिने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन कर्मका प्रेरक र सहयोगी बन्नाले कर्म साधना सिद्ध हुन जाँदैछन्। मेहनतले सजिलो लक्ष्यमा पुर्याउनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा होला। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रत्याशित नतिजाले उत्साह जगाउँदैछ। चुनौतीहरू पन्छाउँदै चिता काममा सफल भइनेछ। रोकिया काम सम्पादन हुँदै जानेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउँदैछ। सानो प्रयत्नले धेरैको भलाई गर्न सकिन्छ। महत्वपूर्ण कामको जग बसाउने समय रहेको छ। समाजमा तारिफको काम गर्दै उपलब्धि हात लागि हुन सकिन्छ। लगनशीलताले सम्मान स्थान समेत दिलाउने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिर्नाले समस्या पर्न सक्छ। स्वास्थ्यमा निकै ध्यान पुर्याउनु होला। सानातिना काममा अल्झनु पर्दा ठूलो काम रोकिन सक्छ। आशा देखाउनेहरूको भर पर्दा धोका पाइला। खर्च बन्नाले अर्थ अभाव महसुस हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। अलि सजग रहेर अगाडि बढ्दा राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृउद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: शान्त छ। पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने तपाईँहरूलाई गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मिसादि बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौं। र सम्पूर्ण देश अनि विदेशमा रहनुभएका सम्पूर्ण चेलीहरूलाई, आमाहरूलाई हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना। सम्पूर्ण दिदीबहिनीहरूलाई सम्पूर्णलाई हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना मैले तपाईँलाई टक्र्याउन चाहन्छु। तपाईँले स्वीकार गर्नुहोला। तपाईँको उन्नति, प्रगति, स्वास्थ्यदेखि लिएर हरेक कुरामा राम्रो सफलता मिलोस्। श्रीमान श्रीमतीको दाम्पत्य एक असाध्यै सुमधुर सम्बन्ध रहोस् भन्ने कामना श्री भगवान पशुपतिनाथसँग प्रार्थना गर्दै कार्यक्रमलाई हामीले अगाडि बढाउनु पर्ने हुन्छ। यस्तै गरेर तपाईँहरू मांगलिक हुनुहुन्छ भने आज पनि तपाईँले श्री गणेशजीको व्रत बस्न सक्नुहुन्छ, गणेश चतुर्थी व्रत। आज हरितालिका तीजको व्रत पनि रहेको छ, गणेश चतुर्थी व्रत पनि रहेको छ। विशेष गरी तपाईँहरूले पञ्चमी पूजा लाउँदै हुनुहुन्छ भने पहिला एक दिन ग्याप हुन्थ्यो भने अहिले ग्याप छैन। आज चाहिँ तपाईँको चाहिँ हरितालिका तीज, त्यस्तै गरी चतुर्थी व्रत र भोलि पञ्चमी पूजा पनि हो। त्यही भएर पूजा भोलि अलिक छिट्टो लगाउनुहोला। तपाईँहरू बिहान छिट्टै उठेर दतिनीहरू गर्नुपर्ने हुन्छ। यसको विधिहरू तपाईँलाई थाहा छँदैछ, मैले भनिराख्नु पनि परेन। कसैलाई थाहा छैन भने तपाईँले मलाई फोन पनि गर्न सक्नुहुन्छ कार्यक्रम सकिएपछि। र भोलि बिहान छिट्टै पूजा गरेर अनि चोखो भोजन गर्नु, शुद्ध भोजन गर्नुहोस् है। भोजन गर्नुभन्दा पहिला ब्राह्मणलाई सिधा गर्नुहोस्, सिधा दान गर्नुहोस्। अथवा भान्जा भान्जी ज्वाइँ चेला हुनुहुन्छ भने पहिला उहाँलाई भोजन गराउनुहोस्, त्यसपछि मात्रै तपाईँले भोजन गर्नुहोला। जस्तै गरी एउटा कुरो भन्न मन लागिहाल्नु, जस्तै गरी भान्जा भान्जीहरूलाई, ज्वाइँ चेलीहरूलाई, दिदी बहिनीहरूलाई तपाईँले घरमा बोलाउनुहुन्छ नि भोजन गर्नको लागि, विशेष गरी पूजामा, श्राद्धमा, कुनै तिथि कुनै मितिको दिन बोलाउनुहुन्छ नि भोजन गर्नको लागि भने, विशेष गरी खाना खाना बोलाउनुहुन्छ नि हो। यसमा के विधि हुन्छ यसको भन्दा, त्यस्तो समयमा चाहिँ तपाईँले खानासाना खुवाइसक्नुहोस्। खानासाना उहाँहरूले, दिदीबहिनीहरूले, चेलीबेटीहरूले, भान्जा भान्जी, ज्वाइँ चेलाले खाइसकेपछि, तपाईँले खाना खाइसकेपछि चाहिँ यसो टिका लगाएर 10, 5, 100, 50, 1000, 2000 कति दिन सक्नुहुन्छ तपाईँको आफ्नो गक्ष अनुसारको, तपाईँले टिको लगाएर दक्षिणा गर्नुभयो भने त्यो भोजन पूर्ण हुन्छ। भोजन गराएको फल तपाईँले मात्रै पाउनुहुन्छ क्या, बुझ्नुभयो नि? त्यो भएर दक्षिणा चाहिँ भोजनपछि दक्षिणा गर्नु। जस्तै घरमा श्राद्ध गर्न बोलाउनुहुन्छ पण्डितजीलाई भने, त्यो पण्डितजीले घरमा भोजन नगरिकन जानुभयो भने तपाईँको श्राद्ध अधुरो हुन्छ, बुझ्नुभयो नि? त्यो भएर भोजन गराइसकेपछि, अब भोजन गराइसकेपछि तपाईँले दक्षिणा गर्नै पर्छ। कति न कति होस्, 1 रुपियाँ होस्, 5 रुपियाँ होस्, 10 रुपियाँ होस्, 20 रुपियाँ होस्, 50 हो, 100 होस्, 1000 होस्, 500 हो, कति हुन्छ तपाईँले आफ्नो गक्ष अनुसारको दान तपाईँले गर्नुहोला भोजन गरिसकेपछि। यो कहिले पनि नबिर्सनु, तपाईँले पूजामा होस्, व्रतबन्धमा होस्, विवाहमा होस्, पास्नीमा होस्, जेमा पनि भोजन गराइसकेपछि तपाईँले गर्नुहोला। सकिन्छ भने माछा मासु र खानु हुँदैन यस्तो दिन। जस्तै पास्नीको दिन माछा मासु खानु हुँदैन। छोराछोरीको पास्नी गर्दै हुनुहुन्छ भने माछा मासु खाने होइन त्यो दिन। छोराछोरीले पनि त्यो दिन माछा मासु खुवाउने होइन पास्नीको दिन चाहिँ, होइन? शास्त्रको आधारमा तपाईँ चल्नुहुन्छ भने चाहिँ, जस्तै बर्थडे आयो नि, जन्मदिन होइन हो, त जन्मदिनको दिन पनि तपाईँले माछा मासु खाने होइन, त गलत हो त्यो चाहिँ, है? जन्मदिनको दिन तपाईँले दियो निभाउने होइन, दियो बाल्ने हो, बुझ्नुभयो? हो, यसमा तपाईँले विशेष ख्याल गर्नुहोस् है। त्यस्तै गरी विवाहमा, व्रतबन्धमा तपाईँले चाहिँ भोजन अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ। ब्राह्मणले अथवा भान्जा भान्जीहरूले भोजन गरिसकेपछि तपाईँले दक्षिणा गर्नुहोला, अथवा भोजन अघि पनि दक्षिणा गर्न सक्नुहुन्छ, आफ्नो मर्जीले गर्नुहोस्, तर भोजनपछि अनिवार्य छ। यो शास्त्रले भनेको भोजनान्ते दक्षिणा भन्छ, होइन? त्यो भएर यो चाहिँ तपाईँले अनिवार्य गर्नुहोला। जस्तै घरमा पूजा लाउनु भयो नि, सत्यनारायणको पूजा, रुद्री पूजा, होम हाल्नुभयो, ग्रहको गृह वास्तु गर्नुभयो, ग्रह शान्ति गर्नुभयो भने, तपाईँले जगिसकेपछि तपाईँले के गर्नुहुन्छ भन्दा, सकिने बेलामा एउटा भूरसी भने सो दुनामा पैसा, खुजुरा पैसा हालेर पूजा गर्नुहुन्छ हो कि होइन? हो, त्यो खुजुरा पैसा तपाईँले चाहिँ राखिराख्नुहोस्, भोजनहरू गराउनुहोस्। भोजन गराइसकेपछि तपाईँले दक्षिणा गर्नुहोस्, यज्ञ पूर्ण हुन्छ। र भोजन गरिसकेपछि फेरि के हुन्छ भन्दा, ब्राह्मण त्यो घरमा धेरै बस्नु हुँदैन, भार लाग्छ जमानलाई। श्राद्ध गरेपछि त झन् धेरै बस्नै हुँदैन, श्राद्ध गर्ने बित्तिकै भोजन गराउने, भोजन गराउने बित्तिकै ब्राह्मणले उता भोजन गर्न थाल्नुहुन्छ, तपाईँले यता सिधाहरू दुनियाँ तपाईँका धान चामलहरू सबै उठाइदिनुहोस्, पूजा छन् भने श्राद्ध छ भने चामलहरू उठाइदिनुहोस् होइन, ठिक्क पारिदिनुहोस्, भोजन गरिसक्ने बित्तिकै ब्राह्मणलाई टिको लगाएर दक्षिणा गर्नुहोस् अनि त्यसपछि ब्राह्मणलाई विदा गरिहाल्नुहोस्। ब्राह्मण त्यहाँ बस्नु हुँदैन, धेरै बेर भार पर्छ भनेको छ शास्त्रले, किनकि अब स्वर श्राद्ध पनि आउँदैछ। त्यो भएर मैले तपाईँलाई यो कुरा जानकारी गराइराखेको, तपाईँले जानकारी पाउनुभयो, अब अरू अरूलाई पनि जानकारी गराउनुहोस् तपाईँहरूले चाहिँ है, यसमा तपाईँले विशेष ख्याल गर्नुहोला भन्न चाहे मैले। 98451 75223 र 98051 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हेलो गुरु, नमस्ते।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म रोल्पादेखि प्रकाश खड्गा।
0: प्रकाश खड्गा रोल्पा जिल्लाबाट, शुभ नाम तपाईँको?
1: प्रकाश खड्गा।
0: हजुर हजुर, अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: म आफ्नै बारेमा हेराउन चाहन्छु गुरु।
0: आफ्नै बारेमा, जन्मिति भन्नुहोस् त कति हो?
1: 2065
0: 2065
1: 7/19
0: 7/19 समय पनि भन्नु
1: 9:30
0: 9:30 हो?
1: हजुर गुरु।
0: 9:30 बिहान कि बेलुका?
1: बिहान।
0: बिहान हो पक्का?
1: हजुर गुरु।
0: ल सुन्नुहोस् है ध्यान दिएर।
1: हजुर।
0: श्री गणेश आयुर्मा श्रीमती रामानुज आयुर्मा 2065 साल कार्तिक शुक्ल पक्षको मंगलबारको दिन जन्म, षष्ठी तिथिमा धनु राशि पर्व तपाईँको, उत्तर शाखाको प्रथम चरण, नाम आउँछ भेष कुमार भेषराज नाम आउँछ है।
1: हजुर गुरु।
0: अन्तरी नरगण परेको छ, घातक तिथिहरू परेका छन् तपाईँको लागि। नराम्रा तिथि भनेकै घातक भनेकै नराम्रा तिथिहरू तृतीया अष्टमी त्रयोदशी पर्छ, शुक्रबार पनि तपाईँले घातक हुन्छ। नम्बरमा 9 घातक, राशिमा कर्कट भन्ने राशि पनि घातक छ। काल सर्पयोग, माङ्गलिक योग, सूर्य निचो भएर बसेको छ, अलिकति स्वास्थ्यमा हेल्थमा अलिकति असर गर्ने, प्रेम असफल हुने ग्रहहरू पनि पर्छ। विवाहमा दाम्पत्यमा विशेष ख्याल गर्नुपर्ने हुन्छ। काल सर्पयोग परेको भएर तपाईँको पढाइमा अलिकति रोकावट आउने, मन अलिक कम जाने, तर दिमाग असाध्य राम्रो भएको व्यक्तित्व तपाईँ पढ्नुभयो भने, 1 घण्टा पढ्नुभयो भने असाध्य राम्रो दिमाग भएको मान्छे, धेरै समय घोकेको गर्नु पर्दैन, स्मरण शक्ति राम्रो र बलवान भएको व्यक्तित्व। आइतबारको दिन नुन नखानुहोस्, मंगलबारको दिन चोखनितो गर्नुहोस्, शुद्ध भोजन गर्नुहोस्, नागदोष पूजा गर्नुहोस्, कालो सर्पको रत्न कवच, माङ्गलिकको रत्न कवच धारण गर्नुहोस्, तपाईँको लागि राम्रो हुन्छ, समस्या हुँदैन है।
1: हजुर गुरु। गुरु यो विदेशतिरको यात्रा के कस्तो हुन्छ?
0: एकदम राम्रो छ, विदेशमा तपाईँ चिन्ता गर्नै पर्दैन, ठिक छ नि?
1: ठिक छ होइन गुरु?
0: एकदम राम्रो छ। विदेश एप्लाई गर्नुभएको छ?
1: हजुर, अब 12 एक्जाम दिएको
0: हो। हजुर,
1: अब अप्लाई गर्ने भन्दा हो यसो फलामङ्गल
0: एप्लाई गर्नुभन्दा पहिला कालो सर्पको रत्न कवच पाउँछ हामीसँग।
1: हजुर
0: हो, त्यो कालो सर्पको रत्न कवच लाएर एप्लाई गर्नुहोस्। 1 नम्बरमा सुरुमै नाम निक्लिन्छ, विदेशको लागि भिसा लाग्छ।
1: हजुर,
0: कालो सर्पको रत्न कवच लाउनु भएन भने पहिलो पटक दोस्रो पटकमा नहुन सक्छ, त्यसपछि तपाईँको आफ्नै कुरा हो है।
1: हजुर गुरु।
0: काल सर्पयोगले चाहिँ के गर्छ भन्दा रोकावटहरू आउँछ,
1: हुन
0: आदेव काम बिगार्छ।
1: हजुर, मनहरू डुलिरहन्छ कि बेला बेला,
0: त्यही हो काल सर्पयोगले गर्दा त्यस्तो भएको। आइतबारको दिन नुन नखानु, मंगलबारको दिन चोखो खानु है। शुद्ध भोजन भनेको माछा मासु लसुन प्याज मुसुरीको दालहरू नखाने क्या।
1: हजुर गुरु, यो वैवाहिक जीवनहरू के कस्तो?
0: वैवाहिक जीवन त मैले भने त अघि नै, माङ्गलिक हुनुहुन्छ, विवाहमा विशेष ख्याल गर्नुहोस्। विवाहमा दाम्पत्य बाधा आउँछ, प्रेममा बाधा आउँछ। माङ्गलिक हुनुहुन्छ तपाईँ, माङ्गलिकले माङ्गलिकसँग नै विवाह गर्नुपर्छ, अरूसँग विवाह गर्न पाइँदैन, यसले समस्या गराउँछ भनिरहेको छ त मैले।
1: हजुर गुरु, यो कलाकारी क्षेत्रतिर कस्तो?

0: पछि पर्ने ग्रह छ, त्यस्तो परेको महसुस भयो भने रत्न कवच तुरन्तै मगाएर लाउनुहोस्, राम्रो भइहाल्छ है त।
1: हजुर गुरु,
0: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला।
1: हजुर गुरु,
0: उहाँले फोन गर्नुभएको थियो रोल्पा जिल्लाबाट, आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले पनि फोन गर्न सक्नुहुन्छ 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्ते,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: सल्यानजी सर,
0: सल्यान जिल्लाबाट, शुभ नाम तपाईँको भन्नुहोस् त।
2: शेरबहादुर घरती।
0: शेरबहादुर घरती, अस्ति पनि फोन गर्नुभएको थियो?
2: हजुर, फोन कति छ?
0: हजुर, पहिला पहिला कस्तो कस्तो हेराउनु भयो अहिलेसम्म?
2: अहिलेसम्म हेराएको छैन सर।
0: हेराउनु भएको छैन?
2: हजुर, फोनै लाग्दैन, ट्राई गरेर खुल्दै।
0: हजुर, आज कसको बारेमा हेराउनुहुन्छ त?
2: छोराको बारेमा सर।
0: छोराको बारेमा, जन्मविधि भन्नुहोस् त, कति हो बाबुको?
2: 2064 सर।
0: 2064,
2: 2 महिना 21 गते।
0: हजुर, जेठको 21 गते, के बार पर्छ?
2: शुक्रबार पर्दैछ, 21 गते हो।
0: 2064 साल जेठको 21 गते पक्का हो?
2: हजुर पक्का हो सर।
0: हजुर, समय भन्नुहोस् त कति हो?
2: बिहान 8 बजे।
0: बिहानको 8 बजे हो?
2: हजुर सर।
0: जन्म कुन जिल्ला भएको बाबुको?
2: जन्म सल्यान जिल्ला नै हो।
0: ल, छोराको चिन्ह बनाएर राखिदिनुहोस् है एउटा।
2: चिन्ह बनाउनु पर्छ?
0: बनाउनु पर्छ नि, नभए त चिन्ह नबनाए त अहिले 12 बिर्सिनुभयो, अलि पछि फेरि गते बिर्सिनुहुन्छ, अलि पछि समय बिर्सिनुहुन्छ, अनि समस्यामा पर्छ छोरालाई है।
2: त्यो जन्मदाता छ सर, त्यो
0: जन्मदातामा त कहाँ हुन्छ त नि, समय हुँदैन नि जन्मदातामा, अस्पतालको कार्डमा होला बरु जन्म समय चाहिँ।
2: समय आमालाई उसलाई थाहा छ, त्यो बिहान 8 बजेतिर हो, त्यही
0: जे भए पनि एउटा चिन्ह बनाइदिनुहोस्, धेरै पैसा लाग्दैन चिन्ह बनाउन। ज्योतिषीहरू हुनुहुन्छ भने भन्नुहोस् उहाँहरूलाई, उहाँले बनाइदिनुहुन्छ, अथवा त्यतापट्टि हुनुहुन्न भने टाढा हुनुहुन्छ, अप्ठ्यारो छ भने मलाई दिउँसो फोन गरेर जन्ममिति र जन्म समय भन्नु, म बनाएर पठाइदिन्छु, घरै आइपुग्छ है।
2: हुन्छ सर।
0: ल, 2064 साल जेठ कृष्ण पक्षको सोमबार हो, अहिले शुक्रबार भन्नुभएको थियो नि, सोमबार हो है?
2: सोमबार हो, सोमबार भन्छ। हजुर,
0: चौथी विधिमा जन्म धनु राशि पर्छ, ढाकाराम भन्ने नाम आउँछ।
2: हजुर,
0: ढाकाराम भन्ने नाम आउँछ,
2: झन्सिङ नाम लाग्यो
0: सर। हजुर, तृतीय अष्टमी त्रयोदशी तपाईँको घातक तिथि शुक्रबार हो, घातक नम्बरमा 9 नम्बर घातक बाबुलाई, राशिमा कर्कट राशि घातक हुन्छ। ठिक छ त, ग्रह राम्रा छन् त ग्रहहरू, सरकारी जारी झ्याप्प खाने ग्रह छ, दाजुभाइ चाहिँ अलिकति नफाप्ने ग्रह छ, विवाहमा अलिकति विशेष ख्याल गर्नुपर्छ, विवाह हेराएर जुराएर विवाह गर्नुपर्छ होइन। ग्रह राम्रा छन् त ग्रह, छोराका के नराम्रो छ त नि?
2: भविष्य घरको समस्या सबै हेर्छु
0: राम्रो छ, ग्रह शान्ति गर्नुपर्ने बेला भएको छ, एकपटक ग्रह शान्ति गराउनुहोस्, रत्न कवच केही पनि लाउनु पर्ने देखिएन होइन। राम्रो छ छोराको ग्रह, अब राम्रोलाई त राम्रो भन्ने हो, अब राम्रो बनाउने कि नराम्रो बनाउने कि छोराको हातमा पनि हुने कुरा हुन् होइन, आफूले पनि कोसिस गर्नुपर्छ। भाग्य छ भन्दैमा डोकामा दुध दोर्यो, चालोमा दुध दोर्यो अडिँदैन, बाल्टिनमै दुनुपर्छ, ढुङ्गामै दुनुपर्छ है। मेहनत गर्न भन्नुहोस्, ग्रह राम्रा छन्, अलिकति छिटो रिसाउने बानी छ,
2: त्यो
0: कमी कमजोरी ती कुराहरू, नभए सरकारी जागिर खाने ग्रह राम्रो परेको छ, आर्मी पुलिसमा भर्ती गराइदिनु भयो भने राम्रो हुन्छ, पढाइ लेखाइमा राम्रो छ, मन अलि नलाग्ने ग्रह चाहिँ बिग्रिएको हो है।
2: अहिले रिसाउनु तर एकदम झन्किने बानी छ,
0: मैले भनिसकेँ, तर रिसाउने बानी छ, त्यो छ, रत्न कवच लाउनु पर्दैन, सम्झाइ बुझ। बाबु त्यही छ,
2: बाबु भर्ती भएको छ उसमा पुलिसमा।
0: ठिक छ, अनि आर्य पुलिसमा राम्रो हुन्छ भने त मैले अहिले नै अघि नै राम्रो छ नातिनु, ठिक छ, स्वभाव त्यस्तै हो, तपाईँ पनि त रिसाउनुहुन्छ नि, कोही धेरै कोही थोरै हो नि होइन।
2: हजुर, अनि रिसाउने पाएन थियो, त्यो गरेर खाने के गर्नुपर्छ भनेर सुन्नु
0: केही अहिले त केही

0: पर्दैन नातिन
1: ए हुन्छ सर फेरि कन्फर्म गरौँ न
0: पुरा भएर 22 वर्ष लागेपछि गर शान्ति गर्नुपर्छ अहिले नगर्नु पर्दैन ठिक छ एकदम राम्रो छ कुण्डली नातिन है
1: ए ल सर ल हुन्छ
0: उहाँले फोन गर्नुभएको थियो सल्यानबाट छोराको असाध्यै राम्रो कुण्डली हेर्नु है असाध्यै राम्रो यस्ता राम्रा पनि हुन्छन् कसैको कुण्डली फेरि है कोही छिटो रिसाउने कोही ढिलो रिसाउने आफ्नो आफ्नो स्वभाव हुन्छ कोही झुटो बोल्ने बानी हुन्छ होइन एकपटक झुटो बोलेपछि त्यो झुटो लुकाउनलाई अझ 100 वटा झुटो बोल्नुपर्छ त्यही भएर झुट नबोल्नु होला विशेष गरी आफन्तसँग मन दुख्छ बुझ्नुभयो नि श्रीमानले श्रीमतीसँग झुटो बोल्नु हुँदैन श्रीमतीले श्रीमानसँग झुटो बोल्नु हुँदैन होइन आफ्नो माता पितासँग दाजुभाइसँग दिदीबहिनीसँग झुटो बोल्नु हुँदैन जे हो त्यही कुरा बिस्तारै नरम भावले भन्ने हो क्या अनि बुझिन्छ बुझ्छन् मान्छेहरूले हो कि होइन अब झुटोको बोलेको बोले गर्नुहुन्छ एउटा झुट लुकाउनलाई अर्को झुट बोल्नुहुन्छ अर्को झुट लुकाउनु अर्को बोल्नुहुन्छ बोल्दा बोल्दै 100 वटा झुट हुन्छ अनि तपाईँको के हुन्छ भन्दा यो मान्छे यस्तै रहेछ यसको बानी झुट बोल्ने बानी रहेछ योसँग सङ्गत गरेर फाइदा छैन भन्ने मान्छेको मनमा हुन्छ त्यही भएर झुट नबोल्नु होला इमान्दार हुनुहोस् तपाईँहरू इमान्दार हुनुभयो भने तपाईँलाई धेरै कुरामा फाइदा भइहाल्छ समस्याहरू आउँदैन है गल्ती गर्नु ठुलो कुरो होइन गल्ती स्वीकार गरेर अगाडि बढ्नु ठुलो कुरो हो जसले गल्ती स्वीकार गर्छ नि त्यो व्यक्तिले कहिले पनि त्यो गल्ती गर्दैन फेरि है त्यही भएर तपाईँले विशेष ख्याल गर्नु होला कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: हजुर नमस्ते
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
2: मैले ओखलढुङ्गाबाट हजुर
0: ओखलढुङ्गा कुन ठाउँबाट बोल्दै हुनुहुन्छ ओखलढुङ्गाको
2: ओखलढुङ्गाको माने भन्ज्याङ थाक्नेबाट हजुर
0: माने भन्ज्याङबाट
2: हजुर
0: माने भन्ज्याङ भन्ने ठाउँबाट ओखलढुङ्गा
2: हजुर माने भन्ज्याङ थाक्नेबाट हजुर हजुर
0: कस्तो विषयमा हेराउन चाहनुहुन्छ
2: हजुर
0: बारेमा हेराउनुहुन्छ रेडियोबाट अलिक टाढा जानु न तपाईँ थोरै
2: मैले छोराको बारेबाट छोराको बारेमा हेर्न होला हजुर
0: छोराको जन्मदिन भन्नुहोस् त कति हो
2: 59 साल चैतको नौ गते आइतबार बिहान 4:30 बजे हजुर
0: बिहान 4:30 बजे
2: हजुर
0: उज्यालो भएको 9 गते होइन
2: हजुर उज्यालो भएको बिहान 4 बजे
0: 9:30 गते
2: होइन 9 गते आइतबार
0: ल सुन्नु ध्यान दिएर है
2: हजुर
0: श्री गणेश आइडमा श्रीमती रामानुज आइडमा 2059 साल चैत कृष्ण पक्षको शनिबारको राति उज्यालो भएको आइतबार है
2: हजुर
0: वृश्चिक राशि बाबुको नाम आउँछ निराजन भन्ने नाम आउँछ मध्यनाडी देवगण परेको छ बाबुको घातकमा परेको छ तिथिहरू चाहिँ प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक नम्बरमा 8 नम्बर राशिमा तुला राशि भन्ने राशि घातक हुन्छ है यो बाबुको पूर्णेको व्रत बस्नुपर्छ बाबुले पूर्णिमाको व्रत बस्यो भने राम्रो एउटा चाँदेको सिक्री ब्रासलेटहरू केही बनाएर लगाइदिनुहोस् राम्रो गराउँछ यसले उन्नति प्रगति राम्रो विवाहमा दाम्पत्यमा अलिकति बाधा छ है यसको लागि चाहिँ रत्न कवच नै लाउनुपर्छ धारण गर्नुपर्छ बाबुको लागि चाहिँ पूर्णिमाको व्रत बस्ने चन्द्रमाको पूजा गर्ने रत्न कवच धारण गर्ने राम्रो छ चिन्ह त्यसपछि बल्ल राम्रो हुन्छ
2: हजुर अनि त्यसले अब सरकारी गाई त खान सकेन हजुर बाहिर जान्छु भन्दैछ कस्तो के होला
0: विदेश यात्रामा अलिकति त्यति धेरै राम्रो छैन बरु सरकारी जागै राम्रो थियो नि उमेर सकियो सरकारी जागी खाने
2: उमेर अब सकिन लाग्यो हजुर 24 वर्षको भयो
0: उमेर सकिएको छैन अरू लोकसेवा आयोगतिर भिड्न पाइहालिन्छ नि
2: त्यतातिर चाहेनन् हजुर अहिले यसो गाडी चलाउँदैछ
0: फलाम सम्बन्धी ठिकै छ त्यस्तो नराम्रो छैन अझै एकपटक कोसिस गर्नु भन्नु न उमेर छ पुग्छ भने सरकारीमा विदेशमा पनि धेरै राम्रो हुँदैन के
2: बाहिर जानको लागि अब केही गर्नुपर्छ कि हजुर
0: होइन विदेश जाने नै हो भने त किनकि उपाय त गरौँला होइन
2: हजुर
0: नभए सकभर विदेशभन्दा सरकारी जागिर नै राम्रो बाबुलाई
2: अब पढाइ नै छोडेर अहिले गाडी चढाउन चलाउनु थालेछ कि हजुर
0: राम्रो थियो अब त्यतिकै हावातामा पढाइ छोडेर हो नपढेर अल्छी लागेर होइन
2: पढाइ त राम्रो छ राम्रो छ पढाइ
0: अब पढ्दै नपढे मैले भने त भाग्य छ भने सबै यसो पाइँदैन कर्म आफूले गर्नै पर्छ है कर्म नगरिकन हुँदैन। बाबुको ग्रह राम्रा छन्, भाग्य राम्रो हो बाबुको, सरकारी जागिर असाध्यै राम्रो परेको छ, बाबुलाई सरकारी जागिर राम्रो पनि हुने ग्रह पनि छ। विदेश यात्रामा त्यति धेरै राम्रो हुँदैन, विदेश जाने नै हो भने रत्न कवच लाउने, चाँदीको सिक्कीहरू लाउने, होइन पूर्णिमाको व्रतहरू बस्ने, त्यो उपायहरू गरौँला त्यसको लागि चाहिँ है।
2: नभए
0: सकभर विदेश पनि नगएको राम्रो हुन्छ बाबुले चाहिँ।
2: त्यही त अब जान्छु भनेर उसमा ड्राइभरमै जान्छु भनेर राखेको छु, अनि त्यही गरेर चाहिँ हजुरलाई सोध्नु पर्यो भनेर।
0: होइन गएर मात्रै भएन नि त माताजी, गएर मात्रै भएन, उहाँ गएर पैसा कमाउनु राम्रो पर्यो, ठाउँ राम्रो पर्नु पर्यो, स्वास्थ्य राम्रो हुनुभयो पर्यो, चोटपटक लाग्नु भएन उहाँ गएर, मन आत्तिनु भएन उहाँ गएर, दुःख हुनु भएन उहाँ गएर, होइन यी कुरामा ध्यान दिनु। विदेश जानै नसक्ने भिसै नलाग्ने त होइन नि, लागिहाल्छ, तर उहाँ गएर फाप्नु पर्यो, सुट गर्नु पर्यो, फाइदा हुनु पर्यो भन्न खोजे मैले चाहिँ है। हुन्छ हस्, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो ओखलढुङ्गाबाट, आफ्नो छोराको विषयमा जानकारी लिएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी तपाईँले प्राप्त गर्नुहोला। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि पनि आएर भेट्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो, हजुर हजुर, राधेश्याम कहाँबाट को बोल्दै हुनुहुन्छ? ल, उहाँले चाहिँ फोन उठेको पनि थाहै पाउनु भएको छैन है, उहाँले फोन उठेको थाहा पाउनु भएको छैन, होल्ड गर्नु पो, फोन राखिदिनु भयो, बिचरा थाहा नपाएर नजानेर होला। 9841575223 र 9805575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। आफ्नो र आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी तपाईँले हामीलाई गराउनुहोस्। साल महिना गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिन सकिन आँटेको भनेर जानकारी भने मलाई हाम्रा प्राविधिक मित्रहरूले गरिराख्नु भएको छ। विशेष गरी तपाईँहरू फोन गर्न चाहनुहुन्छ भने तपाईँ हामीले मोबाइल नम्बर 9841575223 र अर्को एनडिसीको नम्बर, अर्को एनसिएलको नम्बर पनि छ 9056575223 नम्बरमा तपाईँले हामीलाई निर्धक्क भएर फोन गर्न सक्नुहुन्छ। कुनै पनि बेला फोन गरेर केही केही जानकारी लिन सक्नुहुन्छ। ग्रह दशा र भाग्यकै बारेमा हेर्नको लागि चाहिँ दिउँसोको लागि पनि मिल्छ, तर टिकट काटेर पालोमा बस्नुपर्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारीका साथसाथै भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष
0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनुयोग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
7: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 9850505934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850124934
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537
9: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
10: छैन सर के सोचिरहनु भएको छ
9: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
10: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ सम्पर्क नम्बर 9851108778 र 9808888778
12: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
13: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
12: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
13: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
12: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
14: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: सक्सेस पनि छैन त
1: अनिवार्य भ्याउँछ उतार परे जस्तो छ अनि कहिले लाग्छ
2: तँलाई
0: सुन नौनी गर कुछ कुछ नहीं कुछ
3: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज।

बस्ने मन छैन भने जहाँ जाँदा पनि हुन्छ। कुरो भयो भने भेल खप्छ, मासले कुरो भयो भने न्यु खप्छ भने यही हो।

भगवान, यो बुढाबुढीहरूले जति गरे पनि जस नपाइने रहेछ। अहिले मैले साथ नदिएको भए त्यही गाउँको चुइने घर बस्नु पर्थ्यो, बुझ्नुभयो? यो महाना बस्नु मन छैन भने आफ्नो बाटो लागे हुन्छ। तिमीहरूको स्कुल जाने बेला भइसक्यो, मेरो अफिस जाने बेला भइसक्यो, खाना खाना आउनु चुप लागेर। बाबु आउँछ खाना खाना, छोरी आउँछ।

0: dugunako.
1: हामी वृद्धाश्रम जान लागेको नानी
2: मयूर किन निराश भएको
3: रबिना घर त वृद्धाश्रम जान लाग्ने भएको रे नि

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज
0: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
0: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
0: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बेसिक पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: परेशी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलाचो नगरो
7: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलाचो नगरो
7: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934
1: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: Thank you.

0: ल फेरा जाउँ न अनि के हेरेर अनि ल
1: हजुर काम गर्नु
2: अब रात पर्छ त
3: साच्चै छोडेर जान्छौ र मलाई
4: के गरौँ त परिस्थिति यस्तै भएछ
3: मलाई पनि तिमीसँगै लैजाउ न
4: तिम्रो त बिहेको कुरो चलेको होइन र
3: पहिला हामी माया गरौँ के अरे घरमा त म मनाइहाल्छु
4: साँच्चै

0: मतलब चेर भरी आत्मीय जिला भइसक्यो
1: हैन इनरलाई पनि आफू जस्तै अनपढ गवार बनाउनु मन छ क्या तपाईहरुलाई
0: रिसुप्नी
1: खाली काठमा राख्यो बस्यो तिमीहरु फुर्कन खाना खान आउँछौ

हामीलाई अफिस जान ढिला भइसक्यो, बाबु नानीलाई स्कुल जान ढिला भइसक्यो, अब तपाईँहरू त घरमै बस्ने मान्छे पछि बनाएर खाँदा भइहाल्छ नि, कस्तो न्यु गर्नुहुन्छ क्या तपाईँहरू? तपाईँहरू त यो घरमा बस्ने मन छैन भने जहाँ जाँदा पनि हुन्छ, बुवाहरू कुरो भयो भने भेल खप्छ, मान्छे कुरो भयो भने न्यु खप्छ भने यही हो।

यो बुढाबुढीहरूले जति गरे पनि जस नपाइने रहेछ। अहिले मैले साथ नदिएको भए त्यही गाउँको चुइले घर बस्नु पर्थ्यो, बुझ्नुभयो? यो महालमा बस्नु मन छैन भने आफ्नो बाटो लाने हुन्छ। तिमीहरूको स्कुल जाने बेला भइसक्यो, मेरो अफिस जाने बेला भइसक्यो, खाना खाना आउनु चुप लागेर। बाबु आउँछ खाना खाना, छोरी आउँछ।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
4: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनिसके पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9850509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9852140934।
0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
7: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
8: बुढी हेर त, लाऊ।
9: आहा, कति राम्रो मङ्गलसूत्र, कहाँबाट ल्याएको?
8: कहाँबाट हुनु नि, मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
9: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
7: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ, प्रोप्राइटर मेनुका बराइली, सम्पर्क नम्बर 9818324773, 9861775988, 9861775988।
10: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
9: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
10: ल, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
11: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
10: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई रिसर्च लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9850505934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850124934।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि बजारमा, अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
7: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
7: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810, 98 49 185 810।
8: मैले गहना लिएर आएको
9: थिएँ, त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
8: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
9: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छेयो।
10: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
8: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53।
10: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
11: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरौँ।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।
14: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने
4: खत्तेरी
14: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
14: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
4: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड
14: बनाए जस्तै बनाए छ त
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
14: किन तनाव लिने

0: भिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
1: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 9851-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इंटरप्राइजेस तपाईंको सेवामा सधैं तत्पर
2: पावर वाला चश्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा
3: तपाईंको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
4: दादा दादा म त आज स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
1: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
1: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
1: 9861-7045-47 अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
8: छैन सर के सोचिरहनु भएको छ
1: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
8: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851-10-88-78 र 9808-88-778
10: रेडियो बिहानी 97.6 मेगाहर्ज

अलिक पछि सरसल्लाह गरेर निजी दिन्छ भयो परिवार।

मकई और कहाँ को पैसा का जीवन चली।